यो आकाशवाणीको गुवाहाटी केन्द्र हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। असममा बाढीको अवस्था आज पनि अपरिवर्तित छ। प्रभावित केही जिल्लामा बाढीको पानी घट्न थाले तापनि धेरैजसो जिल्लाको बाढी परिस्थितिमा अझै पनि सुधार आएको छैन। यी जिल्लाहरूको विस्तृत अञ्चल अझै पनि डुबानमै छ। पानी कम भएका क्षेत्रहरूमा हिजो हिलो वातावरणले मानिसहरूको जीवनलाई खतरामा पारिरहेको छ। हालको यस बाढीले 40 राजस्व क्षेत्रमा पर्ने 939 गाउँका 635,164 मानिसलाई असर गरेको छ। यस वर्ष बाढीबाट मृत्यु हुनेको संख्या 41 पुगेको छ, जसमा हिजो शिवसागर र जोरहाटमा 3-3, सरायदेउमा 2 र धेमाजी र कार्बी आङलोङमा 1-1 मृत्यु भएको छ। असम राज्य आपदा व्यवस्थापन प्राधिकरणका अनुसार हालैको बाढीमा 24,897 भन्दा बढी कृषि जमिन डुबानमा परेको छ। प्रशासनले प्रभावित जिल्लाहरूमा 106 आश्रयस्थल र 381 राहत वितरण केन्द्रहरू खोलेको छ। आश्रय शिविरहरूमा वर्तमान 24,000 भन्दा बढी मानिसहरूले आश्रय लिइरहेका छन्। यता मुख्यमन्त्रीले हिजो शिवसागर, जोरहाट, सरायदेव र नाजिरामा बाढी प्रभावित क्षेत्र र राहत शिविरहरूको भ्रमण गर्नुभयो। मुख्यमन्त्रीले सोनारी, दलबगान, अभयपुर र सरायदेव जिल्लाका अन्य क्षेत्रहरूमा स्थापित आश्रयस्थलहरूको भ्रमण गर्दै बाढी प्रभावित मानिसहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले पीडितहरूलाई सहयोग गर्न सरकारले सबै सम्भव उपायहरू अपनाउने आश्वासन दिनुभयो। देशका मुख्य सचिव डाक्टर रवि कोटाले हिजो सरायदेउ, शिवसागर, जोरहाट र गोलाघाट जिल्लामा भएको हालको बाढी अवस्थाको जानकारी लिनुको साथै बाढी प्रभावितहरूको लागि विभिन्न विभागहरूले गरेको तयारीको समीक्षा गर्नुभयो। राज्य आपदा व्यवस्थापन विभागका अतिरिक्त मुख्य सचिव एल स्विटी सङसानले गुवाहाटीको मुख्य सचिवको सम्मेलन कक्षमा आयोजित उच्चस्तरीय बैठकमा मुख्य सचिवलाई राज्यको बाढीको अवस्थाबारे जानकारी गराउनुभयो। डाक्टर कोटाले डिब्रुगढ, तिनसुकिया, धेमाजी, लखिमपुर, माजुली, सोनितपुर र कामरूप महानगर जिल्लाका जिल्ला आयुक्तहरूसँग पनि भिडियो कन्फरेन्सिङ मार्फत भाव विनिमय गर्दै प्रभावित जिल्लाहरूलाई आवश्यक राहत सामग्रीहरू उपलब्ध गराउन सहयोग गर्न आग्रह गर्नुभयो। भारतीय मौसम विज्ञान विभागले आगामी 3-4 दिनसम्म कामरूप महानगर लगायत राज्यका अरू विभिन्न जिल्लाहरूमा चट्याङ र मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। मौसम विभागको अनुसार गुवाहाटी र यसका छिमेकी अञ्चलहरूमा आगामी 24 घण्टामा 7 देखि

11 सेन्टिमिटरसम्म वर्षा हुने सम्भावना जनाएको छ। त्यसैले सहरका विभिन्न भागहरूमा अचानक बाढी र पहिरो जाने सम्भावना रहेको असम राज्य आपदा व्यवस्थापन प्राधिकरणले एक प्रेस विज्ञप्तिमा जनाएको छ। यसैबीच भारतीय मौसम विभागले आज मणिपुर, मिजोरम, त्रिपुरा र नागाल्यान्डमा भारी वर्षाको पूर्वानुमान गरेको छ भने अरुणाचल प्रदेश, मेघालय र असममा पनि आइतबारसम्म भारी वर्षा हुने जानकारी गराएको छ। समाचार सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीको नेपाली प्रसारणबाट। सिक्किमको नाम्ची जिल्लामा एनएचपिसी जलविद्युत परियोजनाको निर्माणाधीन सुरुङमा पहिरो गएको छ र सो पहिरोमा फँसेका 22 व्यक्तिको शव निकालिएको छ। मृतकमध्ये एकजना गहपुरका बासिन्दा हुन् भनी पहिचान भएको छ। सुरुङमा कम्ती पनि 25 व्यक्ति फँसेको अनुमान गरिएको छ। त्यसैले रहल व्यक्तिहरूको उद्धार गर्न खोजी टोलीले निरन्तर प्रयास जारी राखेको छ, जबकि प्रतिकूल परिस्थितिका कारण उद्धार टोलीहरूले खोजी कार्य सञ्चालन गर्न कठिनाई भोगिरहेको राज्यका आधिकारिक स्रोतहरूले बताएका छन्। राज्यका 9 सीमावर्ती जिल्लाका 140 गाउँहरूको व्यापक विकासका लागि भाइब्रेन्ट भिलेज शीर्षक एक महत्वाकांक्षी योजना अप्नाइएको छ। हिजो असम विधानसभामा विपक्षी दलका नेता वाजिद अली चौधरीले गरेको परिपूरक प्रश्नको जवाब दिँदै सीमा सुरक्षा तथा विकास मन्त्री अतुल बराले यो कुरा प्रकाश गर्नुभयो। उहाँले भन्नुभयो कि सुरुमा 9 जिल्लाहरू क्रमशः कोक्राझार, चिराङ, बाक्सा, तामुलपुर, ओदालगुडी, धुबुरी, दक्षिण सालमारा, मान्कासार, कासार र श्रीभूमि जिल्लाका 140 गाउँहरू यस योजना अन्तर्गत समेटिनेछन्। यो परियोजना सीमावर्ती गाउँहरूमा स्थायी सडक, जडान, दूरसञ्चार, बिजुली ग्रिड आदि क्षेत्रको विकासमा केन्द्रित हुनेछ। खेल समाचार। भारत र जिम्बाब्वे बीचको 3 अन्तर्राष्ट्रिय T20 क्रिकेट श्रृङ्खलाको पहिलो खेल आज हरारेमा खेलिनेछ। खेल भारतीय समयअनुसार अपरान्हको 4 सुरु हुनेछ। सिरेश अय्यरको नेतृत्वमा भारतले रहल 2 खेल शनिबार र आइतबार सोही स्टेडियममा खेल्नेछ। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पुरा भयो।

आकाशवाणी गुवाहाटीको महाबाबुबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मिडियम एपको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। आज साउन महिनाको 7 गते बिहिबार औ शुक्ल पक्षको नवमी तिथि हो र समय अहिले अपराह्नको 3:21:26 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्राउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। थालनीमा प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार पाठ गर्दैछु म सन्तोष नेवार। भारतीय वायुसेनामा अग्निवीर वायुपदको नियुक्तिका लागि आवेदन खोजिएको छ। नियुक्तिको म्याद 4 वर्ष। प्रार्थी फिजिक्स, म्याथमेटिक्स र इङ्ग्लिस विषय लिएर विज्ञान शाखामा कम्ती पनि 50% नम्बरसहितै उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण भएको हुनुपर्छ, अथवा मेकानिकल, इलेक्ट्रिकल, अटोमोबाइल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्प्युटर साइन्स, इन्स्ट्रुमेन्टेसन टेक्नोलोजी वा इन्फर्मेसन टेक्नोलोजी शाखामा 3 वर्षे पाठ्यक्रमको डिप्लोमाधारी हुन आवश्यक छ, अथवा 2 वर्षे पाठ्यक्रमको भोकेसनल पाठ्यक्रम सम्पूर्ण गरेको हुनुपर्छ। अरू शाखाका प्रार्थी कम्ती पनि 50% नम्बरसहितै उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण भएको हुनुपर्छ। प्रार्थी 2005 सनको 1 जुलाईदेखि 2010 सनको 1 जनवरीभित्र जन्मको हुनुपर्छ। अझ धेरै जानकारी र आवेदनको लागि वेबसाइट रहेको छ indianairforce.nic.in। आवेदनको अन्तिम मिति 26 जुलाई तोकिएको छ। यसै गरी रेलवे रिक्रुटमेन्ट

0: बोर्डले 6,565 वटा टेक्निसियन पदको लागि पनि आवेदन खोजेको छ। टेक्निसियन ग्रेड वान सिग्नल पदको सङ्ख्या 323 वटा रहेको छ। सुरुमा तलब महिनामारी 29,200 रुपियाँ र अरू बोनसहरू रहनेछ। प्रार्थी फिजिक्स, इलेक्ट्रोनिक्स, कम्प्युटर साइन्स, इन्फर्मेसन टेक्नोलोजी वा इन्स्ट्रुमेन्टेसन विषय लिएर बिएससी डिग्रीधारी हुन आवश्यक छ अथवा यसबिच कुनै पनि एउटा शाखामा बिई वा इन्जिनियरिङ डिप्लोमा गरेको हुनुपर्छ। प्रार्थीको उमेर 18 वर्षदेखि 33 वर्षभित्र हुन आवश्यक छ। यता टेक्निसियन ग्रेड 3 पदको सङ्ख्या 6,238 वटा छ। सुरुमा तलब महिनामारी 19,900 रुपियाँ र अरू बोनसहरू रहनेछ। पदको लागि उमेर 18 वर्षदेखि 30 वर्षभित्र हुन आवश्यक छ। प्रार्थी उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुनु र आइटिआईको सर्टिफिकेट धारी हुन आवश्यक छ। अझ धेरै जानकारी र आवेदनको लागि वेबसाइट रहेको छ indianrailway.gov.in। आवेदनको अन्तिम मिति 29 जुलाई तोकिएको छ। सुन्दै रोजगार समाचार आजलाई पुरा भयो। श्रोताबिन्द, आज राष्ट्रिय प्रसारण दिवस हो। भारतको संसार इतिहासको एउटा अत्यन्तै महत्त्वपूर्ण गौरवशाली दिन राष्ट्रिय प्रसारण दिवस। प्रिय श्रोता, आजभन्दा 99 वर्ष अघि अर्थात् 30 जुलाई 1927 भारतको संसार क्षेत्रमा एउटा नयाँ युगको जन्म भएको थियो। आजकै दिन इन्डियन ब्रोडकास्टिङ कम्पनीले बम्बई, अहिलेको मुम्बई स्टेसनबाट भारतको पहिलो व्यावसायिक रेडियो प्रसारण सुरु गरेको थियो। त्यसैको केही समयपछि अर्थात् 18 अगस्त 1927 कलकत्ता स्टेसनबाट पनि प्रसारण सुरु भयो। त्यसपछि रेडियोको यो यात्रा कहिल्यै रोकिएन। सन् 1930 सरकारले यसलाई आफ्नो नियन्त्रणमा लिएर इन्डियन स्टेट ब्रोडकास्टिङ सर्भिस नाम दियो। 8 जुन 1936 यसै संस्थालाई अल इन्डिया रेडियो नामाकरण गरियो, जुन पछि गएर भारतको पहिचान बन्यो र 1956 अल इन्डिया रेडियोलाई आकाशवाणी भनेर चिन्न थालियो। भारतीय स्वतन्त्रता सङ्ग्रामको दौरान रेडियो केवल सूचनाको माध्यम मात्र थिएन, यो क्रान्तिको एउटा सशक्त हतियार पनि थियो। सन् 1942 भारत छोडो आन्दोलनको बेला उषा मेहता र उनका साथीहरूले चलाएको सिक्रेट कङ्ग्रेस रेडियोले अङ्ग्रेजको दमनका बीच पनि देशवासीसम्म सत्य खबर पुर्याउने काम गरेको थियो। स्वतन्त्रतापछि पनि भारत जस्तो विशाल र बहुसांस्कृतिक देशलाई एउटै सूत्रमा बाँध्न आकाशवाणीले ऐतिहासिक भूमिका खेल्यो। सन् 1957 अस्तित्वमा आएको विविध भारतीले मनोरञ्जन र सङ्गीतको यस्तो लहर ल्यायो जसले भारतका गाउँ गाउँ र सहर सहरलाई जोड्यो। कृषि जगत र हरित क्रान्तिको कुरा गर्नुपर्दा भारतका किसानहरूलाई नयाँ कृषि प्रविधि, बिउ बिजन र मौसमको जानकारी दिएर देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन रेडियोले अतुलनीय योगदान दियो। आधुनिक भारत र आकाशवाणीको सान्दर्भिकतामा कुरा गर्दा आज सन् 2026 डिजिटल युगमा पनि भारतमा रेडियोको लोकप्रियता र प्रभाव कम भएको छैन। एफएम क्रान्ति र डिजिटल ब्रोडकास्टको युगमा पनि आकाशवाणी विश्वको ठूलो प्रसारण संस्थानहरूमध्ये एक हो, जसले भारतका 99%भन्दा बढी जनसङ्ख्यासम्म आफ्नो पहुँच पुर्याएको छ। प्रधानमन्त्रीको मन की बात कार्यक्रम होस् वा विपदको बेला पुर्याउने सुरक्षात्मक सूचना रेडियो आज पनि भारतका करोडौँ नागरिकका लागि सबैभन्दा भरपर्दो र आत्मीय साथी बनेको छ। रेडियो दृश्यविहीन माध्यम भए पनि यसले शब्दका माध्यमबाट भारतको समाज, संस्कृति र भावनाको सजीव चित्र कोरेको छ। राष्ट्रिय प्रसारण दिवसको यस शुभ अवसरमा भारतभरका सम्पूर्ण प्रसारणकर्मी, प्राविधिक कलाकार र रेडियोलाई आफ्नो धड्कन मान्ने करोडौँ श्रोताहरूमा हार्दिक शुभकामना। रेडियो सुन्दै गर्नुहोला। श्रोताबिन, कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ आजको युवा कार्यक्रम, सुनाइरहेका छौँ ज्योति प्रसाद भट्टराईको सञ्चालनमा शारदा भाइ भाइ ज्योतिसँगका सदस्यहरूद्वारा प्रस्तुत आजको यो युवा कार्यक्रम।
1: म ज्योतिप्रसाद भट्टराईले आफूहरूलाई स्वागत जनाउँदै हाम्रो कार्यक्रम अघि बढाउन जाँदैछौँ। हाम्रो कार्यक्रमको सुरुवातमा

एउटा समूह गीत अघि बढाउँदैछौँ। गीतको शब्द रचना र स्वर बलिन छेत्रीको। यसमा भाग लिने कलाकारहरू हुनुहुन्छ नीता देवी, सरस्वती देवी, शारदा देवी, रीना देवी, सुजाता देवी, नमिता देवी र बबिता देवी। आउनुहोस् यो समूह गीतलाई अघि बढाउँ।

0: श्रोताबिन, केही तकनिकी खराबीको कारणले गर्दा यो युवा कार्यक्रम हामीले प्रसारण गर्न नसकेमा दुखित छौँ। यसको ठाउँमा प्रस्तुत छ अर्को युवा कार्यक्रम। पानपुर युवक सङ्घका सदस्यद्वारा प्रस्तुत कार्यक्रमको सञ्चालन रहेको छ मनोरञ्जन आचार्यको।
1: नमस्कार, युवा कार्यक्रममा हामी पुरानी भेटी युवक सङ्घका सदस्यहरूको तर्फबाट सबै श्रोतावृन्दलाई नमस्कार छ। श्रोतावृन्द, युवा कार्यक्रममा आज हामी तपाईँहरूको समक्ष प्रस्तुत गरिरहेका छौँ युवा नाट्यकार नारायण शर्मा अधिकारीको लघु नाटक ठुल दिदीको मिनी डिस्को। यो ठुल दिदीको मिनी डिस्कोमा अभिनय गर्नुभएको छ विशाल ढकाल, विशाल बजगाई, मनिषा देवी र प्रेम चापाकाईले। लो श्रोताबिन, सुन्नुहोस् लघु नाटक ठुल दिदीको मिनी डिस्को। बिहे पछि त नि स्वागता अझै झरझराउँदै पो भइचिन्। वाह, हेर फेसबुकमा कस्ता कस्ता फोटो अपलोड गरे कि, कमेन्ट नगरे नि बस्नै सकिँदैन। युआर लाइक ए एन्जेल। लु हेर त, वा वा वा, अनलाइनमा
2: पारस।
3: लु
2: है पारस,
1: भन
2: के बोल्दैनस् त यहाँ के गरे आज? ओ, मोबाइलमा लागेपछि केही थाहा पाउला है पारस।
1: सर, तपाईँले यो मोबाइलको महिमा कहाँ बुझ्नु भएको छ र? आज म कलेज गइनँ त सर।
2: अनि त किन व्यस्त भइरहेको हँ टोक्रोमा? है कलेज जाँदैछ जाँदैनस्? अनि बोलाउँदा पनि थाहा पाउँदैनस्? क्या हो तेरो चाल यस्तो? होस्टेलबाट निकालिदिन्छु म।
1: सर, के भन्नु र, म फेसबुकमा पुरा बिजी थिएँ। एउटा साथीसँग नि म एकदम पुरा च्याटिङ गरिरहेको थिएँ, क्या च्याटिङ।
2: साथीसँग यो कृपनलाई नढाक। तँ एकछिन मेरो रुममा आइज।
1: रुममा किन सर?
2: तँ आइज न, म वहीँ भनौँला। म गइहालेँ।
1: यसले थाहा पाउँछ कि क्या हो? कृपन सर, जाऊ जाऊ तिमी जाऊ। स्वागता, तिम्रो एकाउन्टले नि मलाई पागल बनाइसक्यो। अरे यार, पागल बनाइसक्यो। फुर्सद से बनाया हो गा, फुर्सद से तुझे मेरा यार। लो फेरि
2: तँलाई मैले बोलाएको थिएँ कि थिइनँ? तँ यहीँ नाचिरहेछ सर, के गर?
1: फेरि तपाईँ आइपुगिहाल्नु भयो।
2: तँलाई मैले नाच्दै गर भनेको थिएँ र?
1: मैले मलाई रुममा बोलाउनु भएको थियो।
2: खुरुको आइज। तँलाई यो मोबाइल खालि तँलाई चाहिन्छ, 15 मिनटको टाइम दिएको छु तँलाई मैले, त खुरुको आइज। फेरि भने नि मैले, म गएँ।
1: हुन्छ सर, हुन्छ। यसले थाहा पाएछ कि क्या हो? ए, तर कहाँ थाहा पाउँछ यसले? योसित त एन्ड्रोइड पनि छैन, नेटवर्क पनि छैन, अनि यो एफबी एकाउन्ट भन्न त जान्दै जान्दैन, मोबाइल पनि त चलाउन जान्दै जान्दैन।
4: के भयो पारस?
1: लु, मन्जुल पो रहेछ। के हुनु र, मोबाइलमा व्यस्त थिएँ?
4: त त्यही मोबाइलमा त जतिखेर भए त्यतिखेर थिचिराख्नुपर्छ। मोबाइलको पनि उपयोग राम्रो काममा र नराम्रो काममा व्यवहार गरिन्छ।
1: ओह, फेरि पो कृपन सर आउनु भएछ, यसले पिछा नछोड्ने जस्तो छ है। ओ, म एकछिन एकछिन लुकेँ है, तँ छैन भनिदिनु है, म गएँ है, म गएँ।
2: आई आई आई मन्जुल, अब तँ पनि यो मोबाइलको किरो भइस है? है के छ त्यो मोबाइलमा?
4: होइन सर, मोबाइलमा सारा विश्व छ, सबै विश्वको सबै थोक नाच गान, पोलिटिकल, खेतीपातीदेखिबाट लिएर सबै थोक मोबाइलमै छ सर। मोबाइल नराम्रो काममा युज गर्दा मात्र मान्छे खराबी हुनसक्छ।
2: ए, नपाउनेले केरा पाए बोक्रै समेत खायो। ए, मोबाइलमा सबै चिज पाइन्छ भने मेरा मरेका बाउमा निकाल त, अहिले निकाल।
4: कस्तो कुरा गर्नुभएको सर, त्यसको लागि त यमराजको पो वेबसाइट चाहिन्छ, अनि मात्र सकिन्छ, त्यो असम्भव हो सर।
2: यमराज भन्दा तँ पारस नामको यमराज कता गयो? अहिले यहाँ थियो।
4: को नि कता लाग्यो, भर्खर यता निक्लियो
2: साला हरामी। त्यसलाई म अहिले गएँ नि। अनि एउटा सुन, ऊ आएपछि भन्नु मैले खोज्दै थिएँ भनेर। मन्जुल, म गएँ।
1: ओइ मन्जुल, गयो कृपन सर?
4: गयो गयो, भर्खरै जानुभयो।
1: ढुक्क भयो, ढुक्क ढुक्क ढुक्क। साला, यसले त मेरो पिछा नछोड्ने भयो। यसलाई यमराज, चित्रगुप्त सबै पारसका फ्रेन्ड हुन् भनिदिनु थियो नि है तैँले।
4: कति ढाँट्छस् हौ, झुटको पनि सेवा हुन्छ। म चाहिँ त्यस्तै तेरो जसरी ढाँटिराख्न सक्दिनँ, बुझिस्? तैँ गर जे गर्छस् तैँ गरिरा।
1: जा जा, खालि भलाद्मी पो देखिँदो रहेछस्। ऊ आएर त स्वागत आएछौ, क्या हिँडाइ, मलाई त पागल भइसक्यो।
5: अब के गर्नु त, एफबीबाट तिमी मेसेज पठाइ गर्छौ, म त नआई बस्नै सकिनँ कि।
1: हेर न, तिमी बिना त म त बस्नै नसक्ने भएर छु स्वागत डार्लिङ।
5: के तिमीले मलाई मेरो तारिफ गर्न बोलाएका? यार म जान्छु यार।
1: तिम्रो तारिफ नगरी के गर्नु सर त? तिमीलाई कसले भन्छ र तिमी विवाहिता हो भनेर? यो मन, यो मुटु सबै तिमीलाई नै सोपेको छु।
5: अझै पनि यति नै मेरो

0: टाइफाइड मात्रै गर्छौ भने नि म चाहिँ जान्छु है।
1: टाइफाइड होइन स्वागता, आऊ आऊ मेरो छेउमा आऊ न, छेउमा आऊ स्वागता।
0: नै यार छोड, कसैले देखे भने के भन्छन्?
1: जमाने से अपन डरता नै क्या? स्वागता तिमी मेरी मुटु हौ, मुटु
0: के के अरे?
1: तिमी मेरी मुटु हौ तर मेरो धडकन चाहिँ मेरो यो एन्ड्रोइड मोबाइल हो, जसले तिमी जस्ती सुन्दर केटीलाई मेरी गर्लफ्रेन्ड बनायो। नामर किपन सरसँग तिमीले बिहे गरेर नि साह्रो भुल गर्यौ।
0: अरे यार त्यो मेरो कति दिनको लागि हो र? पार्मेन्ट त तिमी छँदैछौ नि।
1: ओ स्वागता हिँड, आज म तिमीलाई घुमाउन लान्छु।
0: कहाँ जाने त त्यसो भए?
1: कहाँ भन्नु, अँ एउटा नयाँ सिनेमा होइन होइन ठुल दिदीको मिनी डिस्कोमा नाच्न जाउँ।
0: मैले पनि सुनिरहेको थियो।
1: यस हिँड हिँड जाउँ, लेट्स गो, यस गो।
2: ओहो हेर त यिनीहरूको यो प्रेम लीला चुम्मा चुम्मी गरेका छन्। यस्तो छि छि छि यस्तो के आयो हेर्नै नसकिने बाटामा?
3: मान्जुल के भनेको तने के मोबाइलको कुरा आयो क्या? के हो
2: कृपण सर तपाईँ?
3: अहिले त तेरो हातमा मोबाइल छैन त, के भयो अहिलेको मोबाइल?
2: गोजीमा छ सर, जतिखेर पनि त्यही मोबाइलै थिचिराख्ने त काम होइन नि, अहिले जेपामा राखेको छु।
3: अनि है अहिलेको जस्तो फुर्तिलो छैन त, उदास उदास छस् त है? तँ पारस पारस कहाँ त कता ग
2: सर? एक मिनट है, यहाँ फोन आउँदैछ। हेलो, म यहीँ छु, यो के पारस पनि यहीँ छ? ठिक छ ठिक छ, हुन्छ हुन्छ, यहीँ सँगै छौँ हामीहरू सबै। ठिकै छ।
3: है है पारसको कुरा गरिस्, है पारस कहाँ छ? पारस कहाँ छ?
2: पारस यो त भर्खर निक्लेर लाग्यो नि, स्वागतासँगै त्यो के थिएटरमा फिल्म हेर्न भनेर गएको। अरे सुनेको थिएँ पुलिसले पनि पक्रियो अरे भनेर।
3: के स्वागता पारस?
2: कुरा के लुकाउने सर, म्याडम र तो चाहिँ उहाँ डिस्कोमा नाचेर बिहोस भएका थियो अरे र पुलिसले भेटेर लगेछ सर।
3: छि छि छि छि स्वागता, तिमीलाई मैले धेरै विश्वास गरेको थिएँ, तिमी मेरै स्टुडेन्टसँग? छि छि छि छि
2: हो सर, यो मोबाइलको असत व्यवहारको नतिजा हो सर।
3: डेन्जर चिज रहेछ यो मोबाइल, राम्रा घरका छोरी बुहारी पनि आँधीले बटारै झैँ बटारिदो रहेछ यो एन्ड्रोइडले। सावधान व्यवहार गर्दा सावधान रहनु, नत्र तपाईँकाले पनि ठुल दिदीको मिनी डिस्को जस्तो हुन्छ।
2: विज्ञानको आविष्कार उन्नतिको लागि हो सर, सम्पदको नष्ट गर्नु होइन। आविष्कारको उद्देश्यलाई हामीहरूले फलो गर्न सिक्नुपर्छ र पारस जस्ताको हातमा जति नै राम्रो वस्तु भए पनि नराम्रो हुन्छ सर।
3: तैँले ठिकै भनिस् मन्जुल, मोबाइलले नि सपारेको पनि देखिया छ नि हामीहरूले।
2: तँ त त्यस्तै भयो, अब हामी त त्यस्तो भएर भएन। म्याडमलाई
3: म्याडमको कुरा नगर, मेरा छेउमा म्याडमको कुरा नगर। ए स्वागताको कुरा अब नगर, मेरो नाम कृपण हो, कृपण फोहोरमा परेको सुनै भए पनि यो कृपणको उठाउने आदत छैन। म अब ठुल दिदीको मिनी डिस्को देखाइदिन्छु, म व्यवस्था गर्छु ठुल दिदीको मिनी डिस्को।
4: श्रोताबिन्द, लघु नाटकपछि अब तपाईँहरूको समक्ष हामी प्रस्तुत गर्न जाँदैछौँ विशाल बजगाईको कविता वाचन।
5: नमस्ते, म विशाल बजगाई। यो कविताको शीर्षक छ आमा र मैले यो कविता युट्युबबाट सङ्ग्रह गरेको हो। आमा।
6: आमा सृष्टि फुलाउने हृदयको स्वर्गीय झन्कार हुन्, रसले सिर्जनामा गयो जुनी मिले आमा कलाकार हुन्। आमा नै नभए हुँदैन रचना, आमा बिना के छ र? आमा कै प्रिय कोखबाट जगमा जन्मे स्वयं ईश्वर। आफ्नो जीवन मृत्युको पनि कठै परवाह छोडिकन, सानो निर्जीव पिण्डभित्र सहजै भरचिन नयाँ जीवन। आफू जोखिममा परेर अरूको उद्धारको गर्छ र? आमा कर्मथ स्वार्थहीन जगतै स्रष्टा र साम्राज्यका, बाँड्छिन् सन्ततिमा बराबर गरी

छिन्निनी जस्तै दुष्ट पुत्र कुपुटको पनि नि गर्छिन् भलो उत्तिकै चाहे पुत्र कुपुत्र हो।

उस जगमा हुन्नन् कुमाता कतै आमा छन् भने घर भयो सम्पन्न औ सुन्दर आमाकै हृदय स्पर्शमा रहरिलो स्वर्गीय आनन्द छ आमा हुन् ममतामयी सरीबरी।

श्रोताहरूले यति जेल सुन्नुभयो पानपुर पुर्णबेटी युवक सङ्घका सदस्य सदस्यहरूद्वारा प्रस्तुत आजको यो युवा कार्यक्रम कार्यक्रमको सञ्चालन रहेको थियो मनोरञ्जन आचार्यको। यो कार्यक्रम पूर्व प्रसारित थियो। हस्त प्रस्तुता आजलाई यति नै। भोलि भएर अपरान्हको 3:15 मिनटमा तपाईँहरू बिच हामी हाजिर हुनेछौँ। तबसम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।